0: also because I realize everything is in my control. Mm. You know, अब मुझे एक real अभी ये नहीं है कि मेरे सारे रिश्ते बहुत perfect हैं. नहीं नहीं, बहुत सारे रिश्तों में बहुत सारे issues हैं अभी भी. लेकिन ये समझ में आ गया है कि ये सारा कुछ sort out करना ये मेरे हाथ में है. अब एक-एक को लेते जाएं और जैसे-जैसे कर. And mostly it is here, ना? तो बहुत ज्यादा उनकी जरूरत ही नहीं है कि उनके साथ बैठकर बात करनी है, उनके साथ सॉर्ट आउट करना है. नो, इट इज हियर. आई हैव टू सॉर्ट इट आउट हियर. एंड दैट्स व्हाई परमात्मा शिव बाबा आकर वो तो इजिएस्ट मेथड बता देते हैं कि बॉडी कॉन्शियस से हटकर सोल कॉन्शियस देखो, क्योंकि दैट इज द फंडामेंटल. अगर मैंने आपको देख लिया कि उस दृष्टिकोण से प्योर सोल, उसके बाद कोई और लेबल
1: नहीं है,
0: कोई और लेबल नहीं बचता. जैसे ही मैंने आपकी इमेज यहां ये क्रिएट की, one beautiful little point of light, now what will be the energy flow, then that means I'm not to remember anything of the past. Koi aur baatein uske baad full stop ho jati hai, to rishta kaise banega? And that's why
1: rishta automatically hamara jo hai wo flow, sare resentment sab kuch
0: khatam ho jayega na, wo sara khatam ho jayega. To energy flow bahut high level ki ho jati hai. To isliye aaj hum koi ek rishta le, कोई भी एक जिसको हमने यहां जो पकड़ के रखा है, तो आज हम अपना कोई भी एक रिश्ता ले लें एंड उस वो एक व्यक्ति ले लें जिनके साथ मुझे कॉन्फ्लिक्ट है थोड़ा सा अंदर, और फिर बैठकर डिटैच होकर, अटैच्ड नहीं, अपने आइडिया ऑफ राइट से अटैच होकर देखेंगे तो फिर वो इमेज सारी गलत ही दिखाई
1: देगी. एक रिश्ता ये ले लें कि मेरा बॉस है जिसके साथ मैं एग्री नहीं कर रहा हूं प्रोजेक्ट में, लेकिन आई डोंट हैव अ चॉइस. वी टॉक्ड अबाउट चॉइसेस. आई डोंट हैव एनी चॉइस. रिसेशन है, मैं नौकरी नहीं छोड़ सकता हूं, लेकिन उनका वो जो काम करने का, खास एक प्रोजेक्ट पे चलना है और उस प्रोजेक्ट से मैं एग्री नहीं करता, मुझे मालूम है कि वो काम नहीं हो पाएगा अगर हम उसी के उससे कर चलते हैं तो. लेकिन मैं मतलब आई हैव टू वर्क ऑन दैट.
0: या आई हैव टू वर्क ऑन दैट. नाउ जहां हम बोलते हैं आई हैव नो चॉइस, तो ये तो हमें ये याद रखना पड़ेगा कि पहली बात तो हमने उस दिन डिस्कस किया कि कोई भी ऐसी परिस्थिति नहीं है वेर आई डोंट हैव अ चॉइस. फिर भी अगर आप फील करते कि आई हैव नो चॉइस, बट यू स्टिल हैव वन चॉइस हाउ यू हैव टू फील. वो चॉइस तो कोई नहीं लेके जा सकता आपसे कि वो, जैसे आपने कहा कि वो जॉब मैं नहीं छोड़ सकता, लेकिन उस जॉब को करते हुए मुझे फील कैसा करना है?
1: डिप्रेस फील करना है, यू नो ह्यूमिलेटेड फील करना है, इंसल्टेड फील करना है, या मतलब हेल्पलेस फील करना है, या पावरफुल फील करना है?
0: वो चॉइस तो है ना. उस चॉइस को तो नहीं हैंड ओवर करना हमें किसी को, तो उस चॉइस को एक्सरसाइज करना शुरू करते हैं. नाउ लेट मी लुक एट व्हाट डू आई थिंक अबाउट माय बॉस. एंड यू नो वी कुड एक्चुअली डू दिस लिटिल एक्सरसाइज. दिस इट लुक्स वेरी यू नो सिंपल, लेकिन ये बहुत ईजी है कि हम उस व्यक्ति के दोनों साइड्स नोट डाउन करना शुरू करें.
1: वही छवि आती है जब अपने बॉस के बारे में सोचते हैं.
0: तो लेकिन आप उसको एक आत्मा देखकर अब उसकी विशेषताएं. See again, let's not build relationships on labels. To detached होकर उस आत्मा की विशेषताएं और भले कमजोरियां भी हैं जो आपको देखनी पड़ रही हैं, आप दोनों को निकालिए और फिर आपको दोनों निकलेंगे. ऐसा कोई भी नहीं आपको मिलेगा जिसको पास सिर्फ कमजोरियां हों और विशेषताएं हैं नहीं. और फिर जो विशेषताओं की लिस्ट आपकी निकलती है, आप अपनी कॉन्शियसनेस में वो विशेषताओं को याद रखने का प्रयास कीजिए. You know, फिर अगर एक नेगेटिव थॉट आती है, let's say a negative thought के नहीं, वो तो हमेशा मुझे इंसल्ट ही करते हैं, उसके साथ मैं एक पॉजिटिव थॉट क्रिएट करूं, लेकिन वो एक बहुत अच्छे मोटिवेटर भी है. जो भी है, नॉट फ्लैटरी, नॉट इल्यूजन, बट वट एवर इज द रियालिटी. क्योंकि हो सकता है कि मैं जब वो मुझे इंसल्ट कर रहे हैं, आई हैव नॉट टेकन इट एट द राइट पर्सपेक्टिव. सो लेट मी लुक एट द पर्सन एज अ डिटैच्ड ऑब्जर्वर. उनकी विशेषताएं और कमजोरियां दोनों निकालूं, और जब भी कमजोरियों के थॉट्स मेरे मन में आते हैं, मैं तुरंत वो मेरे पास विशेषताओं वाली लिस्ट रेडी रहनी चाहिए, ताकि मैं विशेषताओं वाली लिस्ट में एक काउंटर थॉट, बिकॉज इट इज अ क्वेश्चन ऑफ कटिंग अ थॉट विद अ थॉट. तो अगर मेरे पास एक थॉट आती है कि कनुप्रिय तो ऐसे ही है, तुरंत मेरे पास एक थॉट आनी चाहिए नहीं,
1: लेकिन वो ऐसी भी है,
0: लेकिन कनुप्रिया ऐसी भी है. सो आई एम चेंजिंग माय पिक्चर. इट विल नॉट हैपन इन वन मिनट. इट विल नॉट हैपन इन वन मिनट बिकॉज मैंने जो पहले आपकी पिक्चर बनाई हुई है वो बहुत सारे
1: स्ट्रांग है वो.
0: بہت سارے پاسٹ ایکسپیرینس
1: جسٹیفائڈ لگتی ہے, مجھے ٹھیک لگتی ہے, آئی فیل آئی ایم رائٹ, آئی ڈونٹ فیل لائک چینجنگ.
0: لیکن فیکٹ یہ ہے کہ جہاں میرے آپ کے ساتھ جو پاسٹ ایکسپیرینس رہے ہیں, جہاں ان میں کچھ لو فیزز تھے تو ان میں کچھ ہائی فیزز بھی تو تھے, لیکن میرا درشٹی کون نیگیٹوٹی کو دیکھنے کی طرف زیادہ تھا, تو میں نے پکچر کون سے کلر سے پینٹ کی ہوئی ہے, سارے نیگیٹو والے. اب میں کیا کرنے والی ہوں, اس پکچر کو دھیرے دھیرے دھیرے دھیرے, اٹ ول ناٹ ہیپن ایک اسٹروک کے ساتھ پینٹنگ نہیں چینج ہونے والی ہے یہ, لیکن میں دھیرے دھیرے اپنے ہی پاسٹ ایکسپیرینس سے وہ والے انسیڈنٹس نکالنے والے ہوں ویئر یو ہیو بین اے ویری ویری پازیٹو امپاورنگ پاور فل وٹ ایور کوالٹی آئی وانٹ ٹو ٹیک. اور اب جب یہ نیگیٹو میری کانشیسنیس میں آتا ہے, میں اس کو پازیٹو سے ریپلیس کرتی ہوں. اور اس کا سب سے ایزی طریقہ ہے, اگر اسٹریٹ کرنا ہے, آتما ہے, یہ سب اس کے اکوائرڈ سنسکارس ہیں, لیکن اوریجنل سوروپ میں پیور سول, بیکاز دیٹس واٹ گاڈ ہیز کم اینڈ ٹولڈ اس, کہ ہر آتما جو آج اس سرشتی رنگ منچ پر ہے, سب سے پہلے اپنے اوریجنل روپ میں کیسی ہے, پیور. یہ سب جو اس پر لگ گئے ہیں, یہ داغ ہے, وائٹ ساری ہے, نالج ہے, اوریجنل کلر وائٹ. آج دو دن ٹرین میں پہن کر چلے جائیں, نیچے اتریں, تھوڑا تھوڑا تھوڑا داغ ہوگا. اب آپ سامنے سے دیکھتے ہیں, اگر الیوژن میں ہیں تو آپ اس داغ کو ہی اس ساڑی کا حصہ سمجھ لیں گے, اور پھر آپ کا پرسپشن اس کی طرف کیا ہوگا. لیکن اگر گیان ہے تو آپ کو سمجھ میں آئے گا, نہیں, ایکچوئل کلر وائٹ ہے, یہ تو صرف اوپر سے لگ. اب آپ کا پرسپشن کیسا ہوگا, ساری تو وہی ہے, لیکن آپ نے اپنے گیان کی درشٹی سے جب اس کو دیکھا, تب آپ کا پرسپشن کیا ہوگا, پیور وائٹ ساری ہے, تھوڑا سا لگا ہوا داغ ہے, تو یو ول لائک دا ساری. لیکن اگر الیوژن کی درشٹی سے دیکھا, او یہ تو وائٹ پہ براؤن, وائٹ پہ,
1: اگر ہم دیکھیں تو اس میں پورا جو ہم نے کام کیا, ہمیں ان کے ساتھ انٹریکٹ ہی نہیں کرنا ہے.
0: That's why we said relationship is here.
1: نہیں, اینڈ سب سے بڑی بات ہے, ہم جو انٹریکٹ کرنے سے کو اوائڈ کرتے ہیں, تو ہم ایکچولی کر سکتے ہیں اوائڈ, اور ہم تب تک اپنے اوپر کام کر کے ریلیشن شپ کو اتنا ہارمونیس بنا لے سکتے ہیں کہ وہیں سے وائبریشن آنے لگ جائیں گے, اور وہ آٹومیٹکلی ہمیں ان کے سامنے شرمندہ بھی نہیں ہونا پڑے گا,
0: کچھ بھی نہیں کرنا پڑے گا. ہمیں صرف وہ رائٹ انرجی کریٹ کر کے, وہ رائٹ انرجی جنریٹ کر کے ان کے پرتی ٹرانسمٹ کرنی پڑے گی, اور اس سے ہر سمے جب ان کے پرتی سوچیں تو یاد رکھیں وائٹ ہے, پیور وائٹ ہے, تھوڑا تھوڑا اوپر سے اکوائرڈ سنسکار ہے, بٹ آئی ایم گوئنگ ٹو لک ایٹ واٹ از دی اوریجنل کلر آف دا سول, دیٹس پیورٹی,
1: اینڈ دیٹس واٹ آئی ایم گوئنگ ٹو کریٹ, یو نو,
0: دیٹس واٹ آئی ایم گوئنگ ٹو کریٹ ہیئر.
1: یس,
0: اینڈ دیٹس وائی بابا اسٹارٹڈ ود دا فرسٹ اسٹیپ, کہ پہلے اپنے پرتی کیا درشٹی کون رکھنی ہے, آئی ایم اے پیور سول, دا فرسٹ ریلیشن شپ ود مائی سیلف, then relationship with you, کہ آپ کون ہیں, پیور سول.
1: Very true.
0: Now the energy that will transmit towards you will be more positive.
1: In fact, we really need to work on our relationship also. Yes. Relationship with ourselves, you know. ابھی تک تو ہم نے باقیوں کے ساتھ رشتے کو دیکھا, لیکن اپنے ساتھ کے رشتے کو بھی دیکھنا بہت ضروری ہے سچیوانی. لیکن آج جو آپ نے بتایا کہ کس طرح سے جو اتنی کڑواہٹ یا ٹھہراو یا ٹھنڈا ریلیشن شپ ہو چکا ہے, ٹھنڈا پن آ جاتا ہے, ہم اس رشتے میں گرماہٹ نہیں محسوس کرتے, ہم اس رشتے میں ایک وہ انرجی کا فلو نہیں محسوس کرتے, ہم اتنی اتنی دور دور کٹے ہوئے ہیں, انہیں ہم خود ہی ریوائو کر سکتے ہیں, اور دوسرے کی انوالومنٹ بھی نہیں. وی ڈونٹ ہیو ٹو ورک آن آر ریلیشن شپ ود ادرس, یو نو, انوالوگ ادرس, وی کین ایکچولی ورک آن آر ریلیشن شپ without even in fact involving anyone, ourselves only. Very beautiful. Thank you so much.
0: Shanti.
1: کوئی بات, کوئی سوال آپ کے من میں اٹھتا ہے ان باتوں کو لے کر جو آج ہم نے کی ہیں, آپ کا ہم سواگت کرتے ہیں. کوئی سجیشن ہے آپ کے پاس تو آپ ہمیں فون پر یا پھر ای میل پر سمپرک کریں. ہمارے فون نمبر ہے 0999-344-666, 0983-777-455, 0999-744-555. ہمارا ای میل آئی ڈی ہے omshantistudio@bkmail.org. Awakening with Brahma Kumaris میں آج اتنا ہی, لیکن آنے والے گھڑیوں میں خود کے ساتھ کیسے رشتہ ہم نے قائم کرنا ہے اس پر بھی بات کریں گے. آج جو ہم نے بات کی ہے اسے اپنے جیون میں امپلیمنٹ کرنے کی کوشش کریں. اگلی گھنٹی بجے اس سے پہلے ہمیں تیار رہنا ہے اس رشتے کو ایک نئے نظر سے دیکھنے کے لیے. آپ سے ودا لیتے ہیں, اوم شانتی.